0: अवां जी स्किन डल ऐं बेरोनक लॻे थी हाणे पंहिंजी स्किन खे ॾियो हिकु नओं गिलो पेश आहे वाइट एज ब्यूटी क्रीम अवां जी स्किन खे बणाए फ्रेश सॉफ्ट ऐं ग्लोइंग इन जो स्किन फ्रेंडली फार्मूलो ॾिए अवां खे रेडियंट लुक रोज़ानो जे इस्तेमाल सां हर क़िस्म जी स्किन जे लाइ परफेक्ट हाणे थियो ख़ूबसूरत थियण वधीक आसान वाइट एज ब्यूटी क्रीम ख़ूबसूरती जेका चमके हर ॾींहुं बहितरीन रिज़ल्ट हासिल करण लाइ वाइट एज ब्यूटी क्रीम सां गॾु इस्तेमाल करियो वाइट एज ब्यूटी सोप वाइट एज ब्यूटी सोप सां मिले चमकदार निखार ताज़गीअ सां गॾु वाइट एज ब्यूटी क्रीम ग्लोइंग स्किन जो राज अ प्रोडक्ट बाय बायोकॉन इंटरनेशनल पाकिस्तान
1: خوش خبری جرمن ہومیوپیتھک کلینک سامون ودن پوٹا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد ہومیوپیتھک کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعہ چھنچھر آچر اینڈ سوم

0: خوبصورتی جو اصل راز صرف ڈی اسکن بیوٹی کریم ہن میں موجود وائٹامن ای بیڈز ائی جدید مائکرو بیڈز فارمولو اواں جی اسکن کے بنائے نکھری ائی چمکدار صرف بن دیہن میں ڈارک اسپاٹس کے کرے ختم ائی دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر ڈی جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
1: आशिक होंडा शोरूम मेहरा पर एटलेस होंडा मोटरसाइकिल पर एतमाद बा अख्तियार 3S डीलर आशिक होंडा मोटर्स मेहरा पर जिते नई मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कल रेट ते दस्तियाब है सर्विस सेंटर एटलेस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद आशिक होंडा मोटर्स ते पहेंजे होंडा मोटरसाइकिल जी ट्यूनिंग करायो कंप्यूटराइज जैपनी स्टेचिंग मशीन जे जरिए जिनमें मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPM जी एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वने थी होंडा जे क्वालिफाइड टेक्नीशियन जे जेर निगरानी आशिक होंडा मोटर्स एड्रेस इंडस बाईपास नस्त रेलवे लाइन मेहरापुर राप्ती जिलाए आसिम हुसैन आराई 0307 3592120

0: उनखे रिजल्ट मिलियो आहे। त ॾिसो अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी आहे। तव्हां हिकु दफ़ो रूबरू ॾेखारे वञो त अञा वधीक बहितर थियो, जेको तव्हांजो मसलो ॿुधायो था। ठीकु आहे
1: भाउ,
0: महिरबानी महिरबानी। जी डॉक्टर साहिबु,
2: बिल्कुलु सर, एलर्जी जा मसाल तमामु घणा हूंदा आहिनि ऐं एलर्जी में ईअं थींदो आहे जेको जंहिंखे बि एलर्जी रहंदी आहे त जीअं लाबारनि जी मौसम हूंदी आहे या फुटिन जी सीज़न हूंदी आहे उनजी जेके सन्ही जेकी कुतुब हूंदी आहे
0: फैक्ट्री
2: खां त सन्ही कुतुब जेकी आहे सो जॾहिं साह जी नाले में फासंदी आहे त उन में तकलीफ़ थी वेंदी आहे। त उनजो बहितरीन इलाज असां वटि होम्योपैथिक में तमामु मौजूदु हूंदो, बहितरीन इलाजु मौजूदु आहे। लेकिन थींदो ईअं आहे जो असां वटि जॾहिं बि अहिड़े क़िस्म जी तकलीफ़ थिए थी त पोइ घणा वञी नेबोलाइज़ कराईंदा आहिनि या जेको आहे सो इंजेक्शन्स कराईंदा आहिनि, जेके स्टीरॉइड्स हूंदा आहिनि ऐं उहे पोइ तकलीफ़ ते उन्हनि में उहे मुबतला रहंदा आहिनि। कॾहिं बि उन्हनि खे अफ़ाको न थींदो आहे, सिर्फ़ु आर्ज़ी तौर ते ई जेको आहे सो फ़र्क़ु पवंदो आहे। लेकिन असां वटि होम्योपैथिक में रेग्यूलर इलाजु करणु सां उनखे जड़ खां वठी मर्ज़ जो ख़ात्मो थींदो। जेकॾहिं तूं चाहे थो त मर्ज़ जो जड़ खां ख़ात्मो थिए
0: त
2: होम्योपैथिक में अचे, आर्ज़ी तौर ते हलणु चाहे थो त इहो मेडिकल वारी
0: ट्रीटमेंट करे बाक़ी मुकमल चाहे थो त पोइ इलाज जेको आहे। दोस्तो प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो ही आवाज़ कॉलर लाइन ते मौजूदु आहे 0301-9196-851। अस्सलाम वालेकुम।
3: वालेकुम सलाम मोहतरम जनाब, असांजी क्लिनिक स्टोर जी पहिरियां बि तव्हांखे कॉल हुई, मां दिन थो ॻाल्हायां, कॉल कई हुई। डॉक्टर साहब, कुझु तौर थो मोटाए पंहिंजे हवाले सां मूंखे ॿुधायो, जीरो सौंफ जान ऐं जेको शरबत ॿुधाए इनखे डबलिंग में ॿ दफ़ा चयो वञे, जीअं FM ते टे दफ़ा जीअं मां शरबत
0: मुंहिंजा सजण साईं शरबत पौधी न। ठीकु आहे, तोखे नंबर यादि आहे न, जॾहिं तूं स्टोर ते वञी आहे कीअं न, उन टाइम कॉल करे डॉक्टर साहिब खां पुछी वठजे, डॉक्टर साहिब तोखे ॿुधाईंदो। ठीकु
3: आहे,
0: शरबत पौधी न। ठीकु आहे, महिरबानी, को मसलो ई न आहे मुंहिंजा सजण साईं, महिरबानी। ठीकु आहे, त थैंक यू, वेलकम। प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो ही आवाज़ तव्हांजे समातुनि ते भॼे पियो। डॉक्टर साहिब, तव्हांखे ॿुधाईंदा हलूं त काफ़ी अहिड़ा जेके मरीज़ आहिनि, जीअं मिसाल अधो ठारी मीरवा वारो हुयो या काफ़ी अहिड़ा दोस्त हूंदा आहिनि, मूंखे बेनता ख़ुशी थींदी आहे जो हिकिड़ो उन्हनि खे FM जे करे हिकिड़ो माना रिज़ल्ट मिले थो। तव्हांजी महिरबानी आहे, तव्हां असांजे FM ते अचो था टाइम कढी करे ऐं वरी उन्हनि खे हिकिड़ो रिज़ल्ट मिले थो। अलाह ताला उन्हनि खे शिफ़ा ॾिए पियो, सिहतयाब थियनि पिया ऐं यकीन जॾहिं अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी हूंदी आहे तॾहिं सभु कुझु हूंदो अलाह ताला जी तरफ़ा। हिकिड़ो ज़रियो वञी डॉक्टर बणबो आहे, को बि डॉक्टर ॿुधायो तव्हां चेल जे सूर जे लाइ भॼी बीठोसि पर मूंखे मूं एतिरो टाइम दवा इस्तेमालु न कई।
2: बिल्कुलु
0: मुख़्तसिर टाइम पीरियड आहे न,
2: सूर
0: छॾियो।
2: मां हिते एतिरो ज़रूरु चवंदुसि, सॼे असांजे इन जेको आहे सो जेके बि असांजा पेशंट्स दोस्त हज़रात जिन खे अफ़ाको थिए थो असांजे प्रोग्राम जे तवसो सां, असांजे क्लिनिक जे तवसो सां, त सॼो क्रेडिट जीए मेहरापुर FM खे ई वञे थो, जेको उनजे आवाज़ ते जेके असांजा दोस्त ॿुधनि था, उहे मुखातिब थियनि था, उहे असांजे क्लिनिक ते अचनि था ऐं उन्हनि खे उहे दवा वठी वञनि था ऐं उन्हनि खे रिलीफ़ मिले थो, वरी ॿिए दोस्तनि खे ॿुधाइनि था। इहा हिकिड़ी चेन आहे, इहे इन जे ज़रिए अवेयरनेस थिए थी ऐं उहे पेशंट अचंदा ऐं असांखे इहा बेहद ख़ुशी थींदी आहे ऐं पाण बि असां चवंदा आहियूं पेशंट्स खे त फीडबैक ज़रूरु ॾींदा कयो। हिकिड़ा उहे दोस्त जिन खे फ़र्क़ु पवंदो आहे उहे असां वटि रूबरू क्लिनिक ते ईंदा आहिनि ऐं उते असांखे जेको आहे सो पंहिंजा व्यूज़ रिकॉर्ड कराए वेंदा आहिनि ऐं उहे दोस्त जेके अवां ॾिठो ख़ुदि जिन खे अञा अवां सुञाणो न असां सुञाणूं ऐं उहे हिते लाइव FM ते जेको आहे सो अची करे ऐं इहे सिर्फ़ु अवेयरनेस हिकिड़ी बहितरु आहे। इहे इन जेको फीडबैक ॾियनि था इन सां हिकिड़ो इहो फ़र्क़ु पए थो त जेके ॾिसो जेके ॿिया अहिड़नि मर्ज़नि में मुबतला आहिनि पुराणनि मर्ज़नि में जिन खे अञा ताईं अवेयरनेस नाहे होम्योपैथिक जे बारे में ऐं एतिरी ॼाण नाहे या एतिरो हू उन खां वाक़िफ़ु न आहिनि मेडिसिन्स खां इलाज खां, त उन्हनि जे लाइ हिकिड़ो क़िस्म जो सबक आहे या उन्हनि जे लाइ हिकिड़ो रस्तो आहे त अवां खे कहिड़े बि मर्ज़ में चाहे 10 सालनि खां 20 सालनि खां मर्ज़ में मुबतला आहियो ऐं अव्हांखे कंहिंसां फ़र्क़ु नथो पए त अव्हां होम्योपैथिक जर्मन होम्योपैथिक क्लिनिक अव्हांजे शहर मेहरापुर में मौजूदु आहे। अव्हां उते जेको आहे सो हफ़्ते जा 6 ॾींहं मौजूदु हूंदा आहियूं, सिर्फ़ु अंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे। अव्हां इहो कॉन्टेक्ट नंबर असांजो जेको आहे 24 कलाक खुलियल हूंदो आहे, अव्हां राबितो करे ऐं जेको आहे सो बिल्कुलु पहुची सघो था 0301-9196-851 ते। वॾी महिरबानी।
0: प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर FM 94 जो आवाज़ तव्हांजे समातुनि में पहुचे पियो 0301-9196-851 0301-9196-851 जिते कराची इस्लामाबाद जो मशहूरु डॉक्टर ہومیوپیتھک ڈاکٹر منظور حسین میمن صاحب سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج اسپتال نواب شاہ ایم اے ڈی ایچ ایم ایس سندھ آر ایچ ایم پی اسلام آباد پاکستان ہومیوپیتھک کنسلٹنٹ اور فیملی فزیشین مختلف بیمارن جو ماہر ڈاکٹر ہے کا بھی بیماری لا علاج نہ ہے یہاں کی گوڈن جو سورا کندرک جو سورا چیل جو سورا ہے اد متھے جو سورا ہے نظر کی کمزوری ہے کن وہے تو کن جو سورا دل جو مرض ہے دل جا مرض ہے کھنگ ہے ٹی بی ہے مادے جو سورا مادے کی السر ہے جی اوا کھاؤ تھا الٹی کرے کڈو تھا تری اواں ودی ہوئی ہے جگر ہیپاٹائٹس بی ہے سی ہے گردن جو انفیکشن ہے گردن میں زخم ہے گردن میں پتھریوں ہیں جیرے میں زخم ہے چہرے جو رنگ سانورو ہے چہرے کی خارش ہے فٹ ہیں فرنیوں ہیں بارن جو قد نتو ودے عورتن میں وزن ودی ہوا جن جو وزن نتو ودے یعنی کہ موٹاپے جو شکار ہیں عورتن مردن کے پوشیدہ بیماروں یعنی سبھی بیماروں جو ڈاکٹر صاحب کامیاب علاج کن تھا پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہومیوپیتھک کنسلٹنٹ اور فیملی فزیشین اسلام آباد پاکستان جو مشہور و معروف ڈاکٹر ہاں اواں کے شہر مہراپور میں موجود ہے جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی محمد کبیر روڈ مہراپور شہر میں مریضن جو علاج کرنا ہے ہر اربا خمیس جمعہ چنچر آچر سومر تے ڈاکٹر صاحب ہر جمعے چھنچر آچر تے چیک اپ فیس بالکل فری ہے بالکل مفت ہے جرمن ہومیوپیتھک وارن کے تھرو جرمن ہومیوپیتھک کے کرے ڈاکٹر صاحب کی فرنچائز ہے جرمن وارن جی ڈاکٹر صاحب جرمنی ملک بدھو ہوں جرمنی دنیا جو وڈو مشہور و معروف ملک ہے دنیا لیول تے ایک خاص طور تے جرمن جی ہے ہومیوپیتھک جی ٹریٹمنٹ ہے ان میں مشہور ہے پوری دنیا میں ایک نالو ہے جی میڈیسن ہیں جرمنی جو ڈاکٹر صاحب جرمنی جو میڈیسن استعمال کن تھا ڈسو فارن جو دواؤں جدید باہر ملکن جو دواؤں استعمال تھن تھوں ان ایک رزلٹ پہنجو ہے یعنی جرمن جو دواؤں ڈاکٹر صاحب استعمال کندا ہیں یقینا اللہ تعالیٰ کی ذات شفا دین والی ہے تو اسان پروگرام میں لائیو کال ذریعے شامل تھی سکو تھا 0301-196-8051 تاسان پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-196-8051 تے اواں کئی بھی وقت ڈاکٹر صاحب سے رابطہ کرے سکو تھا ہومیوپیتھک کنسلٹنٹ اور فیملی فزیشین پروفیسر ڈاکٹر منظور حسین میمن صاحب پتے کی پتھری جکا ہے اور اکثر کرے چوندو آیاں تے ڈاکٹر صاحب وٹ لا علاج تھی کرے بھی مریض ڈاکٹر صاحب وٹ اچن تھا پتے جکڑے تمہاں ایلیوپیتھک میں انگریزی دوان میں ویندا تو اتے پتو آپریشن کرے کڈی چھڑیندا تو بھائی ان جو کو بھی علاج کونے پر نہ ان جو بھی علاج موجود ہے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب وٹ ان جو علاج موجود ہے اللہ تعالیٰ کے حکم سے پتے کی پتھری جذب تھی وجے تھی نکری وجے تھی تکلیف جی ہے پین جو کو سور ہے وہ ختم تھی وجے تو دوا استعمال کرن سے جن کے بھی ہے وہ ایک دفعہ رگو آزمائے ڈسند چوندو تو ڈاکٹر صاحب کا علاج کرائیں مجھے پتے کی پتھری اتے جو اتے ختم تھی وجے پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو خاص مہربانی محبتوں ڈاکٹر صاحب کے بھلیکار چوندا ڈاکٹر صاحب آخر میں وقت بھی جو سو پانچ پجان کی طرح وجے پیو صرف ب منٹ وی بچو ہے اور چوندس کچھ مختصر جی کئی موضوع جان دین چاہیے اسان کے موزز بدھندڑ کے تو بہتر ہے یا وی کو پیغام دین چاہیے کہڑا کہڑا ڈی وی تھا ایک دفعہ وہاں رپیٹ کردہ تو مہربانی تھی پھر ان کا بہتر ہے ایکڑی کال پروگرام میں اِسی ڈاکٹر صاحب شامل کردہ ہلوں تھا کالر ڈسو کتنا جو ہوں السلام علیکم السلام علیکم
4: وعلیکم السلام سر کیا حال ہے خوش ہو کیرا
0: دعا ہے الحمدللہ کیر بھی گلائے
4: سر متھے میں سور تو پے دے دی ٹرین تے ٹرین منا ہرو بھرو نی پوی دو چاجے کرے
0: کتھوں دا گلائیو
4: اسا جاوری تو گلائیں او جا والی مدد جاوری
0: علی مدد جاوری جاوری متھے میں سور ہرو بھرو کون تو پے ان میں کا گال ضرور ہوندی یا ٹینشن وٹھن ہوندے یا متھے تے وزن ہوندے کوئی یا کا پریشانی ہوندی ادھ متھے میں زور دو پوی یا سجے متھے میں زور دو پوی ہرو بھرو تو پوے نا ہرو بھرو کون تو پوے کو مسئلہ ضرور ہے ہاں مسئلہ اتر ہے متھے میں زور دو پے نہ تو ٹھیک ٹھاک نہ ہو جی بالکل بدھائوں تھا بہتر ہے ڈاکٹر صاحب کے روبرو دکھارے ونجو نہ تو ڈاکٹر صاحب تاں کے بدھائے تو عمر گھنی تو چھا کنا ہو ہارپو کنو نا کو مسئلہ ہی کونے کو ہنگور جائے میرا پر گڈیو پیا کوتری کبیر بس یو آڈو وری ٹرن کھائی بس تو سیدھو جو کو کوتری کبیر روڈ تے ڈاکٹر صاحب میرا پر میں
2: بالکل تاں صحیح چے تے بتھے جو سور بظاہری کا بیماری نہ ہوندی ہے کہ بیماری دی علامت ہوندی ہے چاہے زکام جے کرے بتھے سور تھی سکے تو بلڈ پریشر جے کرے بخار جے کرے کیڑی بھی تکلیف جے کرے سور تھی سکے تو جے کرے ادے کے بہتر ہی چوندا سی تے جو سور برو ڈکھارے ان میں کہیں بھی مرض میں ڈھرائے پر نہ کرن کو پے ان کے وقت تے جو سو ڈاکٹر کے دکھان کو جے ان کے علاوہ جو ہے سو جے کہ میسج دے حوالے سا دیوں ت جو پہلی گال کئی سی تو جی کہڑے بھی مرض میں مثال جو بلڈ پریشر ہے جی کہ ودی تو وجے تو ان کے وہ سستی نہ کرے ان کے جی ودی تو وجے تو ان میں نمکیات زائد زیادہ استعمال کرے تو فیٹ والی شو زیادہ استعمال کرے تو سن زیادہ استعمال کرے تو ان کی جو ہے سو ان کے پرہیز ضرور کرن گرجے جی کہ شوگر ہے تو مٹھان جی ان کے پرہیز ضرور جو ہے سو کرن گرجے صحت جو پانچ ود میں ود جو سو خیال کر لاپرواہی ہرگز نہ کرو کھے بھی کا بھی تکلیف ہے تو پانے قریبی ڈاکٹر کے ضرور ڈکھارے ورنہ چرمن ہومیوپیتھک کلینک مہراپور شہر میں ہفتے جا چھ ڈی موجود ہونا جن میں ٹے ڈی ہاں وی ریپیٹیشن کریں تو جمعہ چھنچھر آچر اساں جا ٹے ڈی چیک اپ فیس فری ہوں ہے بالکل ڈکھارے سکو دواؤں الگ سے وٹنی ہوں ان کانٹیکٹ نمبر مجھے 0301-9698-151
0: تمام گھنی مہربانی ڈاکٹر صاحب تمام اساں کے پنجو قیمتی وقت دنو دوستو وان کے بدھائیں دلوں ڈاکٹر صاحب تمام ایک سٹھو میسج دنو تو پنجو خیال رکھو پنجے صحت جو خیال رکھو اسیں بھی دوستن کے چوندا ہوں تے کرے جو کیر بنا بیٹھے جو سب کو آئے تے کرے پنجو خیال رکھو پنجے صحت جو خیال رکھو پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہر اربع خمیس جمعہ چھنچر آچر سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ان اج کو پروگرام جو بھی وقت پہنچے تو پانچ پجانی تے جدید بھی دعاؤں کے لیے ہاتھ کھڑو تو اصل دعاؤں میں ضرور یاد رکھو بے پروگرام تھی پانے میزبان حاکم علی جسکانی کے ڈیندا اجازت اللہ نگہبان اللہ واہی